0: प्रोजेक्ट की पेशरफ्त का जायजा लिया जो मुल्क में चीतों के खत्म हो जाने के बाद जंगल में इनकी बाजाबादकारी के लिए भारत का एक अहम कदम है। सदर जमहूरिया ने अपने दौरे में चीतों के बंदोबस्त के इलाके का दौरा किया। उन्हें अफसरों ने इस प्रोजेक्ट की मौजूदा सूरत हाल की जानकारी दी। कुनो मुल्क की पहली ऐसी जगह है जहां चीतों की बाजाबादकारी की गई है। इस जगह को प्रोजेक्ट चीता के तहत तैयार किया गया है क्योंकि ये इनके लिए एक मुनासिब और वाफर शिकार वाली जगह है। इसके अलावा यहाँ इंसानी मुदाखलत भी निस्बतन कम होती है।
1: सदर जमहूरिया द्रौपदी मुर्मू ने आज कुनो नेशनल पार्क की सफारी का दौरा किया। उन्होंने सहारिया कबीले के अरकान से भी बातचीत की जो चीता प्रोजेक्ट के तहत चीता मित्रों, चीता ट्रैकर्स, मकामी जंगलाती अमले और सयाहों के गाइड्स के तौर पर काम कर रहे हैं। इससे पहले इतवार को सदर जमहूरिया ने कुनो में चीता कमान और कंट्रोल मरकज का दौरा किया था और चीता प्रोजेक्ट से मुतालिक एक नुमाइश देखी थी। अफसरों ने उन्हें बताया कि भारत में फिलहाल 52 चीते हैं जिनमें से 49 चीते कुनो नेशनल पार्क में हैं। तीनों चीतों को गांधी सागर जंगलाती तहफुजगाह में मुंतकिल कर दिया गया है। सदर जमहूरिया को मवेशियों पर नजर रखने और उनकी ट्रैकिंग के निजाम के बारे में जानकारी दी गई। वजीर आजम नरेंद्र मोदी ने चीतों की बाजाबादकारी का प्रोजेक्ट 2022 में शुरू किया था जिसके लिए उन्होंने अपने यौम पैदाइश पर कुनो नेशनल पार्क में नामीबिया से लाए गए 8 चीतों को लाकर बसाया था। इसके बाद जुनूबी अफ्रीका और बोत्सवाना से मजीद चीते लाए गए। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: भारत आज नई दिल्ली में शुरू होने वाली ब्रिक्स कौमी सलामती के मुशीरों की 2 रोजा कॉन्फ्रेंस की मेजबानी के फराइज अंजाम देगा। कौमी सलामती के मुशीर अजीत डोभाल कॉन्फ्रेंस की सदारत करेंगे जिसमें इस ब्लॉक के 11 रुकन मुल्कों के सलामती से मुतालिक सरबराहान शिरकत करेंगे। इनमें भारत, ब्राजील, चीन, मिस्र, एथियोपिया, इंडोनेशिया, ईरान, रूस, सऊदी अरब, जनूबी अफ्रीका और मुत्तहिदा अरब अमारात शामिल हैं। एक रिपोर्ट।
2: कॉन्फ्रेंस में सभी अरकान आज दुनिया को दरपेश सलामती के गैर रिवायती चैलेंजेस के मौजू पर तबादला ख्याल करेंगे। साथ ही वो कौमी सलामती को दरपेश खतरात की नौइयत पर बातचीत करेंगे और सलामती के उभरते हुए खतरात में नई टेक्नोलॉजी के इस्तेमाल पर भी तवज्जो मरकूज करेंगे। वफूद साइबर सिक्योरिटी, डिजिटल खतरात और मस्नूई जहानत से पैदा होने वाले खतरात पर भी गौरखोज करेंगे। सभी रुकन ममालिक के कौमी सलामती के मुशीर और वफद के सरबराहान इंफॉर्मेशन और मवासिलाती टेक्नोलॉजी के इस्तेमाल पर सिक्योरिटी और इंसदाद दहशतगर्दी से मुतालिक ब्रिक्स की वर्किंग ग्रुप्स की हालिया मीटिंग के नतीज का जायजा भी लेंगे। भारत की सदारत का मरकजी मौजू लचक पजीरी, इख्तरा, बाहमी ताउन और पायदारी को फरोग देना है जिसकी वजीर आजम नरेंद्र मोदी के आवाम पर मरकूज विजन की अक्कासी होती है जिसे 2025 की रियो समिट में पेश किया गया था। चीन ने तस्दीक की है कि उसके वजीर खारजा वांग ई इस मीटिंग में शिरकत करेंगे। दिल्ली से ऋषु जायसवाल की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
0: यह खबरनामा आकाशवाणी से नशर किया जा रहा है। इम्तिहानात कराने वाली कौमी एजेंसी एनटीए आज से यूजीसी नेट 2026 का इम्तिहान शुरू कराएगी। कौमी सतह की एहलियत का टेस्ट हर रोज 2 शिफ्ट में इस माह की 30 तारीख तक कंप्यूटर पर मबनी टेस्ट सीबीटी मोड में कराया जाएगा। यूजीसी नेट इम्तिहान उन उम्मीदवारों के लिए कराया जाएगा जो जूनियर रिसर्च फेलोशिप, असिस्टेंट प्रोफेसर की पोजीशन और पीएचडी कोर्सेज के दाखिले के लिए क्वालिफाई करने की ख्वाहिशमंद है। एनटीए ने सभी उम्मीदवारों को मशवरा दिया है कि वो अपने एडमिट कार्ड्स डाउनलोड करें और इम्तिहान की सभी तफसीलात के पूरे ध्यान से तस्दीक करें। उसने कहा है कि उम्मीदवारों को इम्तिहान से पहले अपने इम्तिहान की तारीख, शिफ्ट, वक्त और इम्तिहान के मरकज के बारे में मालूमात हासिल कर लेनी चाहिए। मजीद ये कि पीडब्ल्यूडी या पीडब्ल्यूबीडी उम्मीदवारों को भी मशवरा दिया गया है कि वो अपने मुकर्रा इम्तिहानात के मराकज का पहले से दौरा करें ताकि मकाम और दस्तयाब सहूलियात से वाकफियत हासिल की जा सके। इम्तिहान कराने वाली कौमी एजेंसी एनटीए ने सोशल मीडिया पर गर्दिश करने वाली एक वीडियो के इन दावों को मुस्तरद कर दिया है कि इम्तिहान से पहले टेलीग्राम पर नीट यूजी 2026 के दोबारा इम्तिहान का सवालनामा इफ्शा हुआ था। एक सोशल मीडिया पोस्ट में एनटीए ने कहा है कि नीट का इम्तिहान जामे सिक्योरिटी और निगरानी के तहत कामयाबी के साथ मुनक्किद कराया गया। उसने मजीद कहा कि तलबा के लिए इस तरह की गलत मालूमात जानबूझकर फैलाना एक संगीन जुर्म है। सीबीएसई ने بارہویں جماعت سے متعلق معاملات کے تصدیق نامے اور دوبارہ جانچ کے نتائج جاری کرنا شروع کر دیے ہیں۔ بورڈ نے ایک بیان میں کہا کہ ان نتائج کا اعلان مرحلے وار کیا جا رہا ہے، جن میں سے 87% سے زیادہ درخواستوں کے نتائج کا اعلان کل کر دیا گیا۔ بقیہ درخواستوں کے نتائج دیگر مرحلوں میں ظاہر کر دیے جائیں گے اور امید ہے کہ یہ عمل جلد ہی مکمل ہو جائے گا۔ درخواست کس مرحلے میں ہے اس کی معلومات results.digilocker.gov.in پر کی جا سکتی ہے۔ سی بی ایس ای نے طلبا کو یقین دلایا ہے کہ ہر ایک درخواست ایک بڑے شفاف اور قریبی نظر رکھنے والے نظام سے گزاری گئی ہے۔ طلبا کو مشورہ دیا جاتا ہے کہ وہ افواہوں یا غیر تصدیق شدہ سوشل میڈیا پوسٹ پر دھیان نہ دیں اور وہ صحیح معلومات کے لیے سی بی ایس ای کے سرکاری بیانات پر ہی بھروسہ کریں۔ صدر جمہوریہ دروپدی مرمو 2026 کے پدم انعامات سول ایوارڈز کی کل دوسری تقریب میں عطا کریں گی۔ اس موقع پر ہم اپنی سیریز آکاشوانی پر لوگوں کے پدم کے حصے کے طور پر آپ کے لیے 15 خصوصی پروگرام نشر کر رہے ہیں۔
3: ہم لکھ کے گیا ایسا کرتے کرتے لیکھک کا ایک درجہ مل گیا۔
4: سونا گھاٹی کی پہاڑی، پہاڑی کو دیکھا تو اس پہاڑی پر ایک بھی پیڑ نہیں تھا، ورکش بھین پہاڑی ہو گئی تھی، جھاڑیاں کچھ بچی تھی اور وہاں پر 8,000 سے زیادہ ہم نے جل سمرچنائیں بنائی۔
5: سماج چیتنا کے لیے ہم سوچا، سماج جاگرن کے لیے، آدمی کے لیے ہم سوچا کیا کرنا ہے اور کیا نہیں کرنا ہے۔
6: میرے من مایا کہ ہم ان کو آتم نربھر کرنا ہے تو ان کو ساکشرتا بنانا ہے، ان کو شکشا دینا ہے۔
0: آپ اس گفتگو کا آج اور کل 100.1 آکاشوانی گولڈ پر صبح 9:10 سے سن سکتے ہیں۔ یہ پروگرام آپ نیوز آن اے آئی آر ایپ اور نیوز آن آفیشیل یوٹیوب پر بھی سن سکتے ہیں۔ 19th ممبئی بین الاقوامی فلم فیسٹیول مف 2026 کل شام ایک شاندار تقریب کے ساتھ اختتام پذیر ہو گیا۔ ممبئی میں اختتامی تقریب سے خطاب کرتے ہوئے مہاراشٹر کے گورنر جشنو دیو ورما نے غیر افسانوی سینما کے لیے دنیا میں ممبئی بین الاقوامی فلم فیسٹیول کو ایک سب سے پروقار فیسٹیول قرار دیا۔ پولینڈ کی دستاویزی فلم سلور کو بین الاقوامی مقابلہ جاتی زمرے میں بہترین دستاویزی فلم کے لیے پروقار گولڈن کونچ اعزاز سے نوازا گیا۔ ایک رپورٹ۔
1: مہاراشٹر کے گورنر جشنو دیو ورما، اطلاعات و نشریات کی وزارت میں ایڈیشنل سیکرٹری جناب پربھات اور دیگر شخصیات نے مختلف زمروں میں بہترین فلموں کو 18 اعزازات عطا کیے۔ بین الاقوامی مقابلہ جاتی زمروں میں بہترین اینیمیشن فلم کے لیے مایا سونگ کو سلور کونچ کے اعزاز سے نوازا گیا، جبکہ انڈر دا سنو کو بہترین مختصر افسانی فلم کے لیے سلور کونچ اعزاز سے نوازا گیا۔ قومی مقابلہ جاتی زمروں میں بہترین اینیمیشن فلم کے لیے سلور کونچ کا اعزاز آرم اسٹرانگ فرام امنگلم کوویل اسٹریٹ کو دیا گیا، جبکہ دا لاسٹ شیلٹر نے وکست بھارت وندے ماترم کے 150 سال بھارت ایٹ دا ریٹ 2026 سے متعلق بہترین شارٹ فلم کے لیے ایوارڈ حاصل کیا۔ ممبئی سے انکتا آپٹے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
0: امریکہ کے نائب صدر جیری وانس نے کہا ہے کہ ایران کے ساتھ بات چیت میں خاطر خواہ پیش رفت ہوئی ہے، جبکہ سوئٹزرلینڈ میں ایران کے نیوکلیائی پروگرام اور علاقائی سلامتی کے معاملات سے نمٹنے کے لیے بھی سینئر وفود کی بات چیت ہوئی۔ جیری وانس نے اس امید کا اظہار کیا ہے کہ مذاکرات کاروں کے درمیان بات چیت میں مزید پیش رفت کا امکان ہے۔ امریکہ اور ایران کے وفود کے درمیان سوئٹزرلینڈ کے سیاحتی مقام برجن سٹاک پر بند کمرے میں بات چیت شروع کی گئی۔ میٹنگ سے پہلے نامہ‌نگاروں سے بات کرتے ہوئے جیری وانس نے کہا کہ مذاکرات کے سبب پہلے ہی حوصلہ کن نتائج برآمد ہوئے ہیں۔ مذاکرات کے دوران اسرائیل اور ایران کے درمیان جنگ بندی برقرار رکھنے کی کوششوں سمیت علاقائی سیکیورٹی کے معاملات کے ذریعے ایران کے نیوکلیائی پروگرام پر خصوصی توجہ دی گئی۔ مردوں کی ہاکی میں بھارت نے کل ایف آئی ایچ پرو لیگ روٹرڈم مرحلے کے اپنے آخری میچ میں نیدرلینڈز کو 3-2 سے ہرا دیا۔ بھارت کی طرف سے جگراج سنگھ، ابھیشیک اور راجندر سنگھ نے گول کیے۔ کپتان ہاردک سنگھ کو ان کی بہترین قیادت اور شاندار کارکردگی کے لیے میچ کا بہترین کھلاڑی قرار دیا گیا۔ یہ تھی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں فیصل خان۔
2: شکریہ اسلم۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخبارات نے بھارتی بحریہ میں 3 جنگی جہازوں کو شامل کیے جانے کی خبر کو اولیت کے ساتھ شائع کیا ہے۔ روزنامہ پرتاپ نے سرخی لگائی ہے، وزیر اعظم نریندر مودی نے ملک میں تیار کردہ 3 نئے جنگی جہاز کو بھارتی بحریہ میں شامل کیے۔ وزیر اعظم نے کہا کہ ترقی، سلامتی اور خوشحالی سب سمندر سے جڑے ہوئے ہیں۔ روزنامہ انقلاب نے عالمی یوم یوگ سے متعلق خبر کو نمایاں طور پر شائع کرتے ہوئے سرخی لگائی ہے، عالمی یوگا ڈے پر صدر جمہوریہ اور وزیراعظم سمیت دیگر پارٹیوں کے لیڈروں نے یوگا میں حصہ لیا۔

0: मंजिल से कूदकर अपनी जान बचाने की कोशिश की। आग बुझाने वाले अमले के अफराद ने दीवार को तोड़कर और इमारत में दाखिल होकर लोगों को बचाया। मीडिया से बात करते हुए उत्तर प्रदेश के नायब वजीर आला ब्रिजेश पाठक ने कहा कि डायरेक्टर जनरल ऑफ पुलिस और एडिशनल चीफ सेक्रेटरी पर मुश्तमिल आला सतह की एक टीम इस मामले की तहकीकात करेगी और आग लगने की वजह का तयन करेगी, ताकि इस बात को यकीनी बनाया जा सके कि मुस्तकबिल में इस तरह के अलमनाक हादसे न हों।
1: घटना के उच्च स्तरीय जांच के निर्देश दे दिए हैं। प्रमुख सचिव गृह डीजीपी मौके पर बुलाया गया है और उनको निर्देश दिए हैं कि घटना के कारणों की जांच और घटना कैसे घटी, भविष्य में न घटे, इसके कड़ी कार्रवाई करें।
0: वजीर आला योगी आदित्यनाथ ने आला सतह की इंक्वायरी का हुक्म दिया है। उन्होंने कहा है कि जिम्मेदार लोगों को बख्शा नहीं जाएगा।
2: मैं उन सभी परिजनों के प्रति जिन्होंने अपने परिवार के उन नौजवानों को खोया है, उनके प्रति मैं अपनी संवेदना व्यक्त करता हूं। और इस पूरे मामले के लिए मैंने उत्तर प्रदेश के पुलिस महानिदेशक और अपर मुख्य सचिव गृह को भी कहा है कि वे स्वयं मौके पे जाकर के इसकी रिपोर्ट प्रस्तुत करें, जिससे इस पूरे मामले की तह में हम जाकर के दोषियों को सजा दे सकें।
0: वो अलीगढ़ और फिरोजाबाद जिलों के अपने दौरों को बीच में ही छोड़कर लखनऊ वापस आ गए। उन्होंने जाए हादसे का मुआयना किया और अस्पताल में जख्मियों से भी मुलाकात की। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
3: सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया सीपी राधा कृष्णन और वजीर आजम नरेंद्र मोदी ने आग लगने के इस वाकये में वफात पाने वाले अफराद के तई अफसोस का इजहार किया है। सोशल मीडिया पर जारी एक पोस्ट में जनाब मोदी ने महलुकीन के लवाहिकीन के लिए वजीर आजम के कौमी रिलीफ फंड से 2-2 लाख रुपये मुआवजे का ऐलान किया है। जख्मियों को 50,000 रुपए दिए जाएंगे। वजीर आजम नरेंद्र मोदी ने कहा है कि भारत एक तेजी से उभरती हुई और काबिल भरोसा मईशत है और यह एक काबिल भरोसा आलमी पावर के तौर पर भी उभर रहा है। उन्होंने कहा कि पिछले 12 वर्षों में कई स्कीमें मुल्क को अव्वलियत देने के मकसद के साथ शुरू की गईं। जनाब मोदी ने नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए यह बात कही।
4: भारत जो कर रहा है वो आने वाले 1000 वर्ष का फ्यूचर लिखने वाला है और यही दुनिया के लिए सबसे बड़ी भारत की गारंटी है। भारत फास्ट ग्रोइंग इकोनॉमी भी है, एक क्रेडिबल इकोनॉमी भी है।
3: शिवसेना लीडर और महाराष्ट्र के नायब वजीर आला एकनाथ शिंदे ने आज शिवसेना यूबीटी ग्रुप के 6 लोकसभा मेंबरान पार्लियामेंट की उनकी पार्टी में शमूलियत का ऐलान किया। मुंबई में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब शिंदे ने मेंबरान पार्लियामेंट संजय दीना पाटिल, संजय देशमुख, संजय जाधव, भाव साहब वागचोरे, नागेश पाटिल अष्टिकर और ओम प्रकाश निम्बलकर की शिवसेना में शमूलियत का खैर मकदम किया। जनाब शिंदे ने कहा कि इन 6 मेंबरान पार्लियामेंट की शमूलियत उस तहरीक के दूसरे मरहले की अलामत है जिसका आगाज जून 2022 में उस वक्त हुआ था जब शिवसेना के 40 मेंबरान असेंबली ने बगावत की थी। उन्होंने कहा कि इस बगावत का मकसद शिवसेना के बानी बाला साहब ठाकरे के नजरियात को महफूज रखना और पार्टी के हिंदुत्व के उसूलों का तहफ्फुज करना था।
5: आज का दिन शिवसेना के लिए ऐतिहासिक दिन है। हमारे 6000 शिवसेना में शामिल हुए हैं, इससे शिवसेना की ताकत बढ़ रही है। शिवसेना सेकेंड लार्जेस्ट पार्टी महाराष्ट्र में हो चुकी है और ये डबल इंजन की सरकार है। महाराष्ट्र को आदरणीय प्रधानमंत्री मोदी जी भी बहुत बड़े पैमाने पे सहयोग कर रहे हैं, इसलिए विकास हो रहा है।
3: वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारत 100 से ज्यादा मुल्कों को दिफाई आलात बरामद कर रहा है और वो इस शोबे में खुद कफील बनता जा रहा है। नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए वजीर दिफा ने बताया कि ऑपरेशन सिंदूर के दौरान मुल्क की मुसल्ला अफवाज ने सिर्फ उन्हीं को निशाना बनाया जो भारतीय शहरियों की हलाकत के जिम्मेदार थे। उन्होंने मजीद कहा कि हुकूमत एक बाख्तियार भारत की तामीर के तई पुरअज़्म है और ये काम सलाहियतों और सकाफत दोनों पर जोर देकर ही मुमकिन है। इस मौके पर जनाब सिंह ने ताकीदन कहा कि हजारों बरस से मुल्क की सकाफत इंसानियत को रास्ता दिखाती रही है। उन्होंने भारतीय संतों की सताइश की कि उन्होंने शहरियों के माबैन कौमियत के जज्बात को बेदार किया। وزیر دفاع راجناتھ سنگھ نے آج نئی دلی میں اسرائیل کی وزارت دفاع میں ڈائریکٹر جنرل ریٹائرڈ میجر جنرل امیر بارم سے ملاقات کی. سوشل میڈیا پر جاری ایک پوسٹ میں وزارت دفاع نے بتایا کہ جناب بارم نے جناب سنگھ کو بھارت اسرائیل خصوصی کلیدی شراکت داری کے مجموعی دائرہ کار کے تحت بھارت اسرائیل دفاعی تعاون کو وسعت دینے کے تئیں اسرائیل کے عزم سے واقف کرایا. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے اولان باٹا میں آج منگولیا کے اپنے ہم منصب بتسک بتمنک سے بات چیت کی. ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے بتایا کہ اس تبادلہ خیال سے بھارت اور منگولیا کے درمیان کلیدی ساجداری کی گرم جوشی، قوت اور مستقبل کی عکاسی ہوتی ہے. دونوں رہنماؤں نے ترقیاتی پروجیکٹوں، صلاحیت سازی، ثقافت، تعلیم، سیکیورٹی اور کثیر ملکی فورموں میں باہمی اشتراک کی پیش رفت کا جائزہ لیا. میٹنگ کے دوران طرفین نے کانکنی ماحولیات کے لیے سازگار توانائی اور زرعی پروسیسنگ کے شعبوں میں دستیاب موقعوں کے بارے میں بھی بات چیت کی. بی جے پی کی قیادت والی مغربی بنگال سرکار نے آج 2026-27 کے لیے اپنا پہلا بجٹ پیش کیا. اس بجٹ میں سماجی فلاح و بہبود، بنیادی ڈھانچے کی ترقی اور روزگار پیدا کرنے پر خاص زور دیا گیا ہے. بجٹ میں خواتین پر مرکوز کئی اقدامات کا اعلان بھی کیا گیا. 6,070 کروڑ روپے کے خسارے والا بجٹ پیش کرتے ہوئے وزیر خزانہ سوپن داس گپتا نے اسے ایک ترقی یافتہ بنگال بنانے کے لیے ایک روڈ میپ قرار دیا. انہوں نے کہا کہ ریاست کا بقایا قرض 8,00,000 کروڑ روپے سے تجاوز کر گیا ہے. اس میں مالی نظم و ضبط کو اولین ترجیح دی گئی ہے. بھارتی ریلوے نے مسافروں کی حفاظت اور ریلوے کے کام کاج کی کارکردگی کو بہتر بنانے کی خاطر مشرقی ساحلی ریلوے کے 631 کلومیٹر روٹ پر ٹرین کی حفاظت کے خودکار نظام کوچ کو نصب کرنے کی منظوری دی ہے. ریلوے کی وزارت کے مطابق یہ پروجیکٹ مشرقی ساحلی ریلوے کے 6 اہم ریلوے سیکشن پر مشتمل ہے، جن میں بگوا پال بدھا پنک، ہریداس پور پارادیپ، خوردہ روڈ بالنگیر، گنو پور نوپاڑا، لانجی گڑھ جوناگڑھ اور بوبیلی سلور شامل ہیں. ان راستوں پر کوچ نظام کی تنصیب سے ریلوے کے کام کاج کے حفاظتی معیار میں مزید اضافہ ہوگا، کیونکہ یہ خودکار نظام ٹرین کی حفاظت اور ٹرینوں کی ٹکر سے بچاؤ کے لیے جدید صلاحیتیں فراہم کرتا ہے. وزارت نے مزید کہا کہ اس پروجیکٹ سے اڑیسہ اور مشرقی ساحلی ریلوے کے زیر انتظام علاقوں میں مسافر ٹرینوں اور مال گاڑیوں دونوں قسم کی ٹرین خدمات کو فائدہ پہنچے گا. اس کے علاوہ یہ پروجیکٹ بھارتی ریلوے کے اس جاری مشن کو بھی تقویت دے گا، جس کا مقصد زیادہ مصروف اور کلیدی اہمیت کے حامل ریلوے راستے پر کوچ نظام کی کوریج کی توسیع کرنا ہے. یہ آکاشوانی ہے. انگلینڈ کے وزیر اعظم کیر اسٹیمر نے اپنے عہدے سے اور لیبر پارٹی کے لیڈر کے طور پر بھی استعفیٰ دے دیا ہے. اس طرح خود اپنی ہی پارٹی کے بڑھتے ہوئے دباؤ کے دوران ڈاؤننگ اسٹریٹ پر ان کی مدت کار کا اختتام ہو گیا. اپنے استعفے کے متعلق بیان دیتے ہوئے جناب اسٹیمر نے 2 سال قبل ڈاؤننگ اسٹریٹ پر اپنی آمد کو اپنی زندگی کا فخر سے بھرپور ایک لمحہ قرار دیا اور کہا کہ انہوں نے سیاست میں لاکھوں افراد کی زندگی کو تبدیل کرنے کے مقصد سے قدم رکھا تھا. ادھر سینئر سیاستداں اینڈی برنہم نے کیر اسٹیمر کی جگہ لیبر پارٹی کے لیڈر کے طور پر منتخب ہونے کی اپنی مہم کا باقاعدہ آغاز کر دیا ہے. ڈاؤننگ اسٹریٹ کے اگلے عہدیدار کے تعین کے لیے دوڑ اگلے ماہ شروع ہوگی. لیبر پارٹی کی قومی ایگزیکٹو کمیٹی نے 9 جولائی سے نامزدگیاں قبول کرنا شروع کرنے کا اعلان کیا ہے. دوہا میں بھارتی سفارت خانے نے کل ریس لیفن صنعتی شہر میں پیش آئے افسوسناک واقعے پر گہرے دکھ اور افسوس کا اظہار کیا ہے. حکام کے مطابق اس واقعے میں کئی لوگ زخمی ہو گئے اور کچھ افراد لاپتہ ہیں. ایک سوشل میڈیا پوسٹ پر سفارت خانے نے کہا کہ وہ اس مشکل گھڑی میں قطر کی حکومت اور عوام کے ساتھ کھڑی ہے. کسی بھی طرح کی مدد اور پوچھ تاچھ کے لیے سفارت خانے سے ہیلپ لائن نمبر +97455564752 یا +97455384683 اور ای میل cons.doha@meea.gov.in پر رابطہ کیا جا سکتا ہے. برکس ملکوں کے قومی سلامتی مشیروں کی 2 روزہ میٹنگ آج نئی دلی میں شروع ہوئی. قومی سلامتی کے مشیر اجیت ڈوبال اس میٹنگ کی صدارت کر رہے ہیں. اس میں برکس کے 11 ممبر ملکوں کے سیکیورٹی سربراہان شرکت کر رہے ہیں. ان میں بھارت، برازیل، چین، مصر، ایتھوپیا، انڈونیشیا، ایران، روس، سعودی عرب، جنوبی افریقہ اور متحدہ عرب امارات شامل ہیں۔ میٹنگ کے دوران ہونے والی بات چیت میں قومی سیکیورٹی چیلنجوں کی تیزی کے ساتھ بدلتی ہوئی نوعیت کے علاوہ ابھرتے ہوئے سیکیورٹی خطرات کے تعلق سے نئی ٹیکنالوجیوں کے رول پر بھی غور و خوض کیا جا رہا ہے۔ اس میٹنگ کے موقع پر قومی سلامتی کے مشیر اجیت ڈوبال نے آج ایران کے سپریم نیشنل سیکیورٹی کونسل کے نائب سیکرٹری غدیر نظامی پور سے ملاقات کی۔ طرفین نے مغربی ایشیا کی موجودہ صورتحال کا جائزہ لیا اور برکس پلیٹ فارم کے تحت تعاون اور بھارت ایران دو طرفہ تعلقات پر بھی تبادلہ خیال کیا۔ نشانے بازی میں آئی ایس ایس ایف جونیئر عالمی چیمپئن شپ میں بھارت نے مزید 4 تمغے جیت کر اپنی پوزیشن مستحکم کر لی ہے اور وہ تمغے کے لحاظ سے سر فہرست ہے۔ 9 عمر نشانے باز پریتم کیندرے نے مردوں کے 10 میٹر ایئر پسٹل رائفل جونیئر مقابلے میں سونے کا تمغہ حاصل کیا۔ اس طرح انہوں نے چیمپئن شپ میں بھارت کے لیے 5واں سونے کا تمغہ جیتا۔ خواتین کے 25 میٹر پسٹل ٹیم مقابلے میں انجلی مہندر بھاگوت، پریشا گپتا اور نتھلا آئی وی ڈارلنگ پروین کرسٹوفر پر مشتمل ٹیم نے کانسے کا تمغہ حاصل کیا۔ بھارت نے مردوں کے 25 میٹر پسٹل جونیئر ٹیم مقابلے میں بھی کانسے کا تمغہ حاصل کیا۔ ابھینو چودھری، راج چندر اور جتن پر مشتمل ٹیم نے شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے کانسے کا تمغہ جیتا۔ اس سے پہلے انوی راٹھور نے خواتین کے 10 میٹر ایئر رائفل جونیئر مقابلے میں کانسے کا تمغہ جیتا۔ اس طرح بھارت کے تمغوں کی مجموعی تعداد اب 12 ہو گئی ہے، اس میں سونے کے 5، چاندی کا 1 اور کانسے کے 6 تمغے شامل ہیں۔ فیفا عالمی کپ 2026 میں آج رات گروپ جے کے ایک میچ میں ارجنٹینا اور آسٹریا آمنے سامنے ہوں گے۔ یہ میچ بھارتی معیاری وقت کے مطابق رات 10:30 بجے شروع ہوگا۔ میچ امریکہ کے ارلنگٹن میں ہوگا۔ رات دیر گئے 2:30 بجے فلاڈیلفیا میں فرانس کا مقابلہ عراق سے ہوگا۔ اس سے قبل آج صبح مصر نے نیوزی لینڈ کو 1-3 سے ہرا کر پہلی مرتبہ عالمی کپ کا کوئی میچ جیتا اور اس طرح اسے گروپ جی میں پہلا مقام حاصل ہو گیا۔ آخر میں بلٹن کی خاص خاص خبریں ایک بار پھر۔ اتر پردیش میں لکھنؤ کوچنگ سینٹر میں لگی آگ کے ایک بڑے حادثے میں 15 افراد کی جانیں تلف ہوئی ہیں۔ وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے اعلیٰ سطح کی انکوائری کا حکم دیا ہے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت ایک تیزی سے ابھرتی ہوئی اور قابل بھروسہ معیشت ہے اور ہمارا ملک ایک قابل بھروسہ عالمی پاور کے طور پر بھی ابھر رہا ہے۔ شیو سینا یو بی ٹی کے 6 لوک سبھا ممبران پارلیمنٹ نے ایک ناتھ شنڈے کی قیادت والی شیو سینا میں شمولیت اختیار کی ہے۔ بھارتی ریلوے نے مشرقی ساحلی ریلوے کے 631 کلومیٹر طویل راستے پر آٹومیٹک ریل گاڑی تحفظاتی نظام کوچ شروع کیے جانے کی منظوری دی ہے۔ انگلینڈ کے وزیر اعظم کیئر اسٹیمر نے لیبر پارٹی میں جاری ٹوٹ پھوٹ کے دوران استعفی دے دیا ہے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
6: समाचार सेवा प्रभाग से प्रस्तुत है हमारा साप्ताहिक कार्यक्रम पब्लिक स्पीक।